नमाय हरमाय नमस्ते। हरेक मङ्गलबार साँझको 36 बजे प्रसारण हुने ओट्याग्रो एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म टिका कौशिकको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। आज मङ्गलबार

ईस्वी सन 2026 में 19 तारीख तदनुसार विक्रम संवत 2083 जेठ 5 गते यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटीजले कार्यक्रम हाम्रो आवाज उत्याग एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवटु पिपल्स रेडियो 900 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ कार्यक्रम हाम्रो आवाजमा तपाईँले आज सुन्नुहुनेछ भाषा साहित्य सम्बन्धी कार्यक्रम र सन्दर्भ रहेको छ युग कवि सिद्धिचरण श्रेष्ठको 114 जन्म जयन्ती कार्यक्रमको थालनी गरौँ उहाँको सर्वप्रसिद्ध कविता जसलाई सङ्गीत गर्नुभएको छ स्वर्गीय स्वर सम्राट नारायण गोपालले युग कविको कवितालाई सङ्गीतबद्ध र आवाजबद्ध गर्नुभएका स्वर सम्राटको आवाजमा हामी पनि एकैछिन श्रवण गरौँ मेरो प्यारो ओखलढुङ्गा

अत्यन्तै मिठो कविताको लयमा पढे पनि मिठो, सङ्गीतको लयमा गाए पनि मिठो, सुने पनि मिठो, जे गर्दा पनि अत्यन्तै मिठो मेरो प्यारो ओखलढुङ्गा, मलाई लाग्छ यहाँहरू सबैको मनमनमा खिलिएको छ। अब म राख्दैछु यो कवि सिद्धिजन श्रेष्ठ प्रतिको एउटा छोटो टिप्पणी। नेपाली तथा नेपाल भाषाका महान स्रष्टा एवं नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक यु कवि सिद्धिचरण श्रेष्ठको जन्म सगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लामा विक्रम सम्वत 1969 साल जेठ 9 गते मङ्गलबार शुक्ल पञ्चमीका दिन भएको थियो। उनका पिताको नाम विष्णुचरण श्रेष्ठ र माताको नाम निरकुमारी श्रेष्ठ हो। उनको 11 वर्षसम्मको बाल्यकाल ओखलढुङ्गामै बित्यो र त्यसपछि माता पिताका साथ उनी काठमाडौँ आएर आफ्नै पैतृक घर ओम बहालमा बस्न थाले। सिद्धिचरणले कक्षा 8 काठमाडौँ स्थित दरबार स्कुलमा अध्ययन गरेपछि माध्यमिक तहसम्मको शिक्षा भारतको कलकत्ताबाट हासिल गरेको रेकर्डमा पाइन्छ। तत्पश्चात उनले पूर्वीय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदिको स्व अध्ययनका भरमा विशिष्ट ज्ञान आर्जन गरेको तथ्यहरूले देखाउँछ। उनले काठमाडौँ स्थित नेपालको पहिलो अङ्ग्रेजी स्कुल महावीर स्कुलको अङ्ग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको पाइन्छ। 15 वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि राम्रै अभिरुचि थियो र उनले सर्वप्रथम नेपाली साहित्यमा हडताल शब्दको प्रयोग गरेका थिए। विक्रम सम्वत 1997 क्रान्ति बिना शक्ति हुँदैन भन्ने उद्गार लेखे बापत उनले 18 वर्षको कठोर जेल सजाय पाएका थिए। सर्वसाधारण सहित उनले जेल जीवन बिताइरहेका बेला पिताको देहावसान हुँदा उनलाई परम्परागत विधि अनुसार काजक्रिया समेत गर्नबाट वञ्चित गरिएको थियो। त्यति बेला उनले लेखेका अनेकौं काव्यकृति नष्ट पनि गरिएको थियो अरे। उनले नेपालको प्रथम दैनिक पत्रिका आवाजको प्रथम सम्पादक भई कुशलतापूर्वक कार्य सम्पादन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कविता पत्रिकाका उनी प्रधान सम्पादक थिए। उनको नेतृत्वमा प्रज्ञा प्रतिष्ठानले कविता महोत्सवको आयोजना सुरु गरेको थियो। उनले शान्ति समिति, लेखक सङ्घ, शहीद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद, नेपाली शान्ति परिषद आदि सङ्घ संस्थाहरूको अध्यक्षका रूपमा रहेर पनि काम गर्नुभएको थियो। विक्रम सम्वत 2014 नै नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य रहेको रेकर्ड पाइन्छ। यो कवि सिद्धिचरण श्रेष्ठले भारत, चीन, रुस, श्रीलङ्का, बर्मा, कोरिया, डेनमार्क, मंगोलिया आदि देशको भ्रमण गरेर थरी थरीका अनुभव बटुलेका थिए भन्ने उनलाई त्रिभुवन प्रज्ञा पुरस्कारका साथै लेखकहरूलाई प्राप्त हुने सबैभन्दा ठुलो सम्मान पुरस्कार पृथ्वी पुरस्कार पनि उहाँले पाउनुभएको थियो। यसका अतिरिक्त उनकै सङ्घ संस्था र जनस्तरबाट सम्मानित, अभिनन्दित र पुरस्कृत पनि भएका थिए। विक्रम सम्वत 1984 नै कविता लेख्न थालेका सिद्धिचरण श्रेष्ठ विक्रम सम्वत 1990 भुइँचालो शीर्षकको कविता प्रकाशनमा ल्याएर नेपाली काव्य जगतमा सार्वजनिक रूपमा प्रकट भएका थिए। आफ्नी माताबाट रामायण र महाभारत सुनेर कविताप्रति आकर्षित सिद्धिचरण लेखनाथ पौड्याल र अन्य समकालीन कवि तथा साहित्यकारहरूका साथै आफ्ना पिता विष्णुचरणबाट पनि प्रशस्त प्रभावित भएको जानकारी पाइन्छ। उनले आफ्नो जीवनको करिब 6.5 लामो साहित्य साधनका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्म नाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण आदि विभिन्न विधामा सफलतापूर्वक कलम चलाएर सिङ्गो युगको निर्माण गरेको पाइन्छ। राणा शासनको कठोर

समयदेखि कविताका माध्यमबाट क्रान्तिको सन्देश फिजाउने र युगको आवाज घन्काउने सिद्धिचरण श्रेष्ठले विक्रम सम्वत 2007 सालको परिवर्तनपछि नेपाली साहित्यको बहुआयामिक सम्वर्धनमा निरन्तर